0: छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जागरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडरक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँडरक्सीको सेवन बन्द गरौ र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
4: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बारी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिटीमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
10: धुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
11: हाम्रा सेवाहरू
10: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
11: 24 घण्टा आकस्मिक सेवा,
10: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
11: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
11: 24 घण्टा फार्मेसी सेवा,
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
11: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
10: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
11: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
10: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
11: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
12: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
10: अन्य थप जानकारीको लागि
12: सम्पर्क नम्बर 0494-12-020।
11: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा क्याप्लाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 29 गते शुक्रबार, अगस्त 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वितीया तिथि।
1: 18 वर्ष प्रवेशको अवसरमा रामेछापको हजुरको रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रोल्पाको थबाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि फेरि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब परिवारलाई आजै बुझाइने, पछिल्लो तीन घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा।
1: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच सात बुद्धे सहमति, काठमाडौँ केन्द्र हरित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान।
2: सर्पदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित।
2: पठाउन थालिने, लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित।

0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शन तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध।

0: 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित

0: सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्रपृष्ठमा कृषिका समस्या र समाधान पाँच तहसम्मका बिचौलिया शीर्षकमा खबर प्रकाशित छ। यसलाई केशवराज पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक पाँच खालका किसान वीरमान श्रेष्ठले खेतबाट प्रति किलो 30 रूपियाँमा बेचेको गोलभेडा काठमाडौँ पुग्दा उपभोक्ता तारा कुमारी लिम्बुले 90 रूपियाँ तिरेर किन्नुपर्छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने यो विरोधाभासको पछाडि कृषि उपजको आपूर्ति श्रृंखलामा सक्रिय पाँच तहसम्मका बिचौलिया मुख्य कारण रहेको अध्ययनले बताएको छ। पाँच करोड़सम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा अर्को खबर छ भने आफ्नै आमदानीबाट देश बनाउने बजेट शीर्षकमा अर्थमन्त्रीको भनाई पनि प्रकाशित छ। त्यस्तै अतिरिक्त पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय श्रम र लागत न्यूनीकरण गर्न त्यहाँको सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083मा यस्तो व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार कुनै पनि सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नलिई निवेदन तयार गरिदिने, फारम भरिदिने, तोकिएका आवश्यक कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। मार्गदर्शन संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुंगिएन, टी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबर पनि प्रकाशित छ भने साताको दुई दिन विदा पुनरावलोकनको गृह कार्य भएको छैन शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: त्यसै गरी सरकार र लघु वित्त पीड़ितहरूको बीचमा भएको सहमतिको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिको बीचमा हिजो 7 बुधे सहमति भयो। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाण्डु केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। साउन 10 गतेदेखि देशैभरका 7 प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किँदै गएको थियो। यसैबीच सरकारले पछिल्लो समय देशभरमा देखिएको सर्पदंश विरूद्धको औषधिको अभाव टार्ने स्थितिमा पुगेको बताएको छ। हिजो 8,000 भन्दा धेरै भाइल नेपालमा औषधि प्राप्त भएको र आजदेखि 7 प्रदेशमा वितरणको लागि कार्य अगाडि बढ़ाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: भेनामको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो त्यसमध्येको पहिलो लट आएको छ, अरू आइपुग्ने क्रममा छ। साँझ 5 बजे स्वास्थ्य सेवा विभागको केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला भएको छ। अब यो अरू प्रक्रियाहरू अनुसार जुन हामीले नियमित खोपहरू जसरी ट्रान्सफर गर्छौँ प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूमा, त्यसै अनुसार त्यो प्रक्रिया पूरा गरेर 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरू मार्फत कहाँ प्रदेशभित्र रहेका सर्वप्रथम उपचार केन्द्रहरूमा वितरण हुन्छ।
0: नागरिक दैनिकमा सिमरा सेजका 7 उद्योगको उत्पादन बजारमा शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर छापिएको छ भने 5.5 महिनापछि फर्किए देउबा, विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा पनि खबर छापिएको छ। प्रचण्ड गर्मीले जमीनभित्रै उसिनिए आलु शीर्षकमा अर्को खबर छापिएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकमा एके बंजारे र सुदिल पोखरेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीको रोजाई बढ़दै नेपाली युवा भने पढ़न देश छाड्दै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीले निगम तंग्रिँदैछ भने तर हिसाबमा देखियो 1 अर्ब घाटा शीर्षकमा सूरज कुँवरले लेख्नुभएको छ भने सर्वोच्चको आदेशपछि हात्ती सफारीको विकल्प खोज्दै हात्ती संचालक शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नुभएको खबर छापिएको छ। पाँच पालिकाले पाए भूमि बैंक स्थापनाको स्वीकृति शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छ। सामूहिक बलात्कार मुद्दामा 10 वर्षपछि पीड़ितलाई न्याय शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सर्वोच्च अदालतले भन्यो पीड़ितले बयान फेर्दैमा सफाई दिन मिल्दैन, परिस्थिति जन्य प्रमाणबाट पनि अपराध पुष्टि हुन सक्छ शीर्षकमा खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा रोपाईमा आधा मल गोड्ने बेला छन् हाहाकार शीर्षकमा खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको हो पत्रकार किशोर श्रेष्ठ पक्राउ संविधान विपरीत जनआस्थामा छापा मारेर संचार सामग्री जफत शीर्षकमा खबर छापिएको छ भने पत्रकारका संघ संगठन अन्तर्राष्ट्रिय प्रेस काउन्सिलदेखि दलहरूसम्मको विरोध भएको पनि उल्लेख गरिएको छ। अर्को खबर डिम्ब कारोबारमा जोडिएका डाक्टर नूतनले लिइन मेडिकल काउन्सिलकै हुर्मत शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने चेक बााउन्समा बैंकिङ कसुर ऐन मात्र आकर्षित हुने सर्वोच्चको फैसला बारेको खबर पनि छापिएको छ। कृषि उपज उत्पादनदेखि बिक्रीसम्म पाँच तहका बिचौलिया समूह सक्रिय शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि भित्री पन्नामा छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने विकास बैंकको सुध्रिएको वित्तीय विवरणले बैंकरहरू उत्साहित शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ भने 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। उहाँले संवाद मार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनः स्थापित गर्न सकिने बताउनु भएको हो। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको भन्दै फ्रान्स बेलायत र क्यानाडा सहितका 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघले जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने समुदायमा भय सृजना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको समेत आरोप लगाइएको छ। जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न र स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दावी गर्दै आएको विवादित कुरिल टापुको पहिलो भ्रमण गरेपछि रूस जापान बीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कड़ा विरोध जनाउँदै ती टापु आफ्नो भूभाग भएको दोहोर्याएको हो।
0: साझा खबरमा अब खेल खबर। 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16-29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको हिजो बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। 10 खेलकुदका कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष 15 गतेबाट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले 10 राष्ट्रिय खेलकुद सकिएको 15 दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो। नेपालको उमेर समूह फुटबल टीमले अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको वर्ल्ड एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। फिफाको ब्यूरो अफ काउन्सिलको मिटिङले 25 जूनमा अजरबैजानमा 22 देखि 32 अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको हो। र तेस्रो एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। लीग आयोजक इन्फिनिटी ड्रीम्सले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो।
1: स्थानीय नदी र खोलाको व्यवस्थापन नहुँदा किसानको बाली नालीमा क्षति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब किसानले लगाएको धान बालीमा नदी खोलाबाट हुने क्षतिको कुरा। तराई मध्य क्षेत्रमा बग्ने कतिपय नदी र खोला यस्ता छन् जसले हरेक वर्ष धार परिवर्तन गर्दा किसान तथा किनार क्षेत्रमा बस्दै आएकालाई वर्षेनी शास्ति हुने गरेको छ। यसैमध्येमा पर्दछ सर्लाईको लखनदेही खोला, मलंगवा र कौडेनाका दर्जनौं घर गोठ तथा सयौं बिघा धानबाली चार डुबानमा परेपछि किसानहरू चिन्तित छन्।
4: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
5: कोही सरकार नमेकी के देखरेख गरेवाला है बाँधके कारण हामीनिके खेतो सम चलगेल बाँधमे आमागे
4: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
6: अब सब डुबानमा अब घर सब गिर गेल, अब हाम्रो त कोही उपाय नभेलियो, त्यो रस्तो नै अब जाएको लेलो ने रस्तो न बनाइले कि कोही नेता जितले त रस्ता बना दू अब जाएको लेल।
4: भाँडसर गाउँका गुलाम मिकरानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरी नआएकोमा उहाँको चित्त दुखेको छ।
6: सब गल जति जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है, अब कई दिन पानी रहती एको गोई में धान न होती, फिर दोबारा रोपे के पड़ बीज न है, या बीज कहाँ से खरीद के लावे को दूसरा गांव से, यहाँ तो बीज है न केकरो। ये समस्या तो बहुत दिन से हुई, लगभग अंदाजे 15 वर्ष हम देखते आ रहे।
4: फुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखनदेही खोला में हरेक साल लाखों रुपया खर्चिए बांध कस्ने काम होने तर व्यवस्थित प्राविधिक हिसाब से उपयुक्त न डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
7: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर, यो जब आउने दिनमा यो सबै डुबान हुन्छ, जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
4: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धानबाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
8: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन, त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ।
4: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर, खुटौना, सक्रौल, छपकैया, शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
9: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ। आज सक्रौललाई बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
4: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महन्तो यस क्षेत्र का स्थानीय यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
10: लखनदेही नदी नियन्त्रणसँग होइन, नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहेबदेखि कडाना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्नुहोस्।
4: भाँडसर, खुटौना, छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: रुल्पाको थवाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब आज परिवारलाई बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा,
3: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच सात बुन्दे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान,
11: सर्पदंश विरूद्धको औषधि आजदेखि 7 प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ी पसेपछि सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग,
3: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्रसंघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिन थालिएपछि 32 देशको विरोध,
11: र 10 राष्ट्रिय खेलकुद आगामी मंगिरको दोस्रो साताबाट हुने, अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले सहभागी जनाउँदै प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुषमा
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले गजब सभास शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसदमा सांसदहरूको उपस्थिति घट्दै गएको छ, केही विधेयकहरूलाई अगाडि बढ़ाउन खोज्दा सत्तारूढ़ दलकै सांसदहरू अनुपस्थित भएका बारेमा विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन् र सांसदहरूलाई बैठकमा टिकाइराख्न के गर्न सकिन्छ भन्ने विषयमा संघीय संसद सचिवालयदेखि शीर्ष नेताहरूको बीचमा समेत संयुक्त संवाद शुरू भइरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। यहाँ एकजना व्यक्ति छन्, ढोकाको बाहिरपट्टि एउटा टेबल जस्तो देखिन्छ त्यहाँ, जहाँ टेलिफोनको सेट राखिएको छ। ती व्यक्तिले त्यो टेलिफोन उठाएका छन् र त्यहाँ नजिकै रहेका अर्को व्यक्ति पछाडितर्फ फर्केर केही भन्न खोज्दैछन्। तल यस्तो लेखिएको छ, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आउँछ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास प्रतिष्ठानको संयुक्त अपील।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्र्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 47 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देउवालाई सभापति मानेर एकतामा जान कंग्रेस असन्तुष्ट पक्षको प्रस्ताव। आजदेखि कंग्रेस इतर पक्षको फेला। रोल्पाको कोटलबारामा पहिरोमा परि 10 जनाको मृत्यु। एमालेमा 70 वर्ष उमेर हद र 2 कार्यकालको सीमा बिउगाउन कार्यदलको सुझाव। आफू तत्काल सक्रिय जिम्मेवारी निर्वाह गर्न नसक्ने बागमतीका एमाले संसदीय दलका नेता थपलियाको भनाई। सुदूरपश्चिम प्रदेशमा आज सरकार पुनर्गठन हुँदै। र अमेरिकालाई सावधान रहन इरानको चेतावनी।
1: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि होइन?
3: पाण्डहरू गइहालौ न, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतले 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवी स्थित असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा बिहिबार विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुगेका थिए। विमानस्थलबाट चुनदेवी पुगे लगत्तै देउवाले जारी गरेको अपीलमा भने एकताकै लागि जोड़ दिइएको छ। कंग्रेसमा देखिएको असहमति र निराशा तुरन्तै समाधान हुनुपर्ने उनले जनाएका छन्। पूर्व सभापति देउवा स्वदेश फर्किएपछि नेपाली कंग्रेसमा 2 सभापति बनेका छन्। विशेष महाधिवेशनबाट गगन थापा सभामा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा बिहिबार विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुगेका थिए। विमानस्थलबाट चुनदेवी पुगे लगत्तै देउवाले जारी

0: नेपाली कंग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ। भेला काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। बिहान 11:30 बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन्। भेला साउन 31 गतेसम्म चल्नेछ। बन्द सत्रमा विभिन्न विषयगत छलफल हुने तथा नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरूले बताएका छन्। भेलामा 5,000 नेता कार्यकर्ताको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइराला छन्। सर्वोच्च अदालतले हालै मात्र कंग्रेसको नेतृत्व र आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ। रूल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परेर 10 जनाको मृत्यु भएको पुष्टि भएको छ। रोल्पा प्रहरीका अनुसार अझै 3 जना बेपत्ता छन्। मृतक सबैको शनाखत भइसकेको छ। मृतक मध्ये 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने 5 जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन्। प्युठानका स्वर्गद्वारी नगरपालिकाका जुडा पाटा किनी चौर गोडी गुठी बाङ अर्दुस भन्ने ठाउँमा माडी खोलाको किनारमा 4 वटा शव र स्वर्गदारी 5 सरोज स्थित लुङ्गी खोलाको किनारमा थप 1 शव भेटिएको बताइएको छ। पहिरोमा परेर बेपत्ता हुनेमा 9 वर्षे असीम पुन मगर, 80 वर्षे अजम्बर पुन मगर र 61 वर्षे लीलबहादुर पुन मगर छन्। पहिरोमा घाइते भएकालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको रोल्पा प्रहरीले जनाएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आफू तत्काल पूर्ववत रूपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भई जिम्मेवारी निर्वाह गर्न नसक्ने बताएका छन्। एमाले बागमती प्रदेश सभाका सांसदहरूले आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका नेता थपलियाको यस्तो प्रतिक्रिया आएको हो। बुधबार एमालेका 16 सांसदको हस्ताक्षरसहित थपलिया विरूद्ध हेटौँडा स्थित संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनले सामाजिक सञ्जालमा प्रेस विज्ञप्ति राख्दै आफू अझै पनि पूर्ण रूपमा स्वस्थ भइ नसकेको, चिकित्सकको सल्लाह अनुसार केही समय नियमित औषधि सेवन गर्नुपर्ने, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन्। नेता थपलियाले आफू बिरामी भए अस्पताल भर्ना भएपछि स्वास्थ्य अवस्था र राजनीतिक जिम्मेवारीका बारेमा अपूर्ण गलत र अतिरञ्जित सूचना र समाचार आएको उल्लेख गर्दै सोही आधारमा कुनै निष्कर्षमा नपुग्न भनेका छन्। बागमती प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री चयनका बारेमा एमाले अध्यक्ष ओली निवासमा छलफलको क्रममा नेता थपलिया बेहोश भएका थिए। उच्च रक्तचाप र मधुमेहका कारण थपलिया गम्भीर बिरामी भएपछि उनलाई 1 साता भर्ना गरेर उपचार गरिएको थियो। एमाले संसदीय दलका नेता थपलियाले स्वास्थ्य लाभपछि बागमती प्रदेशमा एमालेलाई थप सुदृढ एकता र प्रभावकारी बनाउन थप ऊर्जा र प्रतिबद्धताका साथ लागि पर्ने र आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित हुने बताएका छन्। थपलियाको यो विज्ञप्तिपछि उनी दलको नेता र मुख्यमन्त्रीबाट पछि हटेको अनुमान गरिएको छ। कतिपयले भने स्वास्थ्यको कारण देखाएर थपलियाले आफू विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई प्रक्रियामा लैजानबाट रोक्न खोजेको टिप्पणी गरेका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कफेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धापूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा

प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसरी

0: झ्याकस तो खाल्लो दूध पानी मिसाएको रहेछ हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: तपाईं यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीले हटाएको दुई कार्यकालको प्रावधान र उमेर हद पुनः लागू गर्न सुझाव दिएको छ। कार्यदलका सदस्य सचिव समेत रहेका महासचिव शंकर पोखरेलले अन्तिम रूप दिएको प्रतिवेदन मस्यौदामा पार्टीका कार्यकारी कमिटिका लागि 70 वर्ष उमेर हद र कार्यकारी पदमा लगातार दुई कार्यकालसम्म मात्र रहन पाउने सीमा पुनर्स्थापना गर्नुपर्ने उल्लेख छ। गत भदौ 22 गते विधान महाधिवेशनबाट एमाले यी दुईवटै प्रावधान हटाएको थियो। केपी शर्मा ओलीलाई तेस्रो कार्यकालको अध्यक्ष बनाउन एमाले 2082 साउन 3 गते पार्टीको पोलित ब्यूरो बैठकबाट पार्टी विधान संशोधन गर्ने निर्णय गरेको थियो, जसलाई दोस्रो विधान महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गरेको थियो। प्रतिवेदनको खण्ड खमा नेतृत्व सम्बन्धी सुझावहरूको तेस्रो बुदामा पोखरेलले पार्टी कमिटीहरूमा उमेर हद र कार्यकालको व्यवस्था तत्काल पुनर्स्थापना गर्न तल्लो तहले सुझाव दिएको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्दै 11 महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गर्न प्रतिवेदनमा सुझाव दिइएको छ। साथै पार्टी विधान संशोधनको गम्भीर असर पार्टीमा देखिन थालेको उल्लेख छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। हिजो बसेको राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यसबारे जानकारी गराएकी हुन्। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई मध्यध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताइन्। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सत्तामा दुई दिन विदा दिने निर्णय असफल भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको बताएका थिए। उनले सो निर्णय खारेज गरी पुनः साताको एक दिन मात्र विदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गरेपछि मन्त्री गौतमले जवाफ दिँदै सातामा दुई दिन विदाको निर्णय तत्काल परिवर्तन नहुने बताएकी छन्। सुदूरपश्चिम प्रदेशमा आज सरकार पुनर्गठन हुँदैछ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनले प्रदेश प्रमुख नजीर मियाँ समक्ष नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्दैछन्। हिजो साँझ मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुखले आज बिहान 11 बजेसम्म नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका थिए। भट्टलाई आजै दिउँसो 3 बजे शपथ गराउने तयारी छ। भट्ट त्यो दोस्रो कार्यकालका लागि सुदूरपश्चिमको 5औं मुख्यमन्त्री बन्नेछन्। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। जापानिज इन्सेफ्लाइटिस विगत 3 वर्ष यता आक्रामक रूपमा देखिएको छ। गत वर्ष मात्रै जापानिज इन्सेफ्लाइटिसबाट 41 जनाको मृत्यु भएको थियो। यो रोग फैलाउने लामखुट्टेलाई तराईको वातावरण बढ़ी अनुकूल हुन्छ। प्रस्तुत छ एक रिपोर्ट।
6: नेपालमा जापानी इन्सेफ्लाइटिस जेको संक्रमण र मृत्युदर प्रकोपकै रूपमा देखिएको छ। पुस यता देशभर 54 जनामा संक्रमण पुष्टि हुँदा 24% अर्थात 13 जनाको ज्यान गएको छ। हालसम्म जे 21 जिल्लामा फैलिएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जापानी इन्सेफ्लाइटिस विगत 3 वर्ष यता आक्रामक रूपमा देखिएको छ। गत वर्ष मात्रै जापानी इन्सेफ्लाइटिस इन्सेफ्लाइटिसबाट 41 जनाको मृत्यु भएको थियो। जापानी इन्सेफ्लाइटिस भाइरसबाट हुने संक्रमण हो। यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ। संक्रमण सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छ। यो भाइरसबाट संक्रमित चरा चुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सार्छ। उपलब्ध विवरण अनुसार सबैभन्दा बढी संक्रमण कोशी प्रदेशमा देखिएको छ। कोशीमा मात्रै 20 जनामा जे पुष्टि हुँदा 6 जनाको ज्यान गएको छ। बागमती प्रदेशमा 7 जना संक्रमित भएका छन्। चितवनमा 3, काठमाडौँमा 1, काभ्रे पलानचोक एक र मकवानपुरमा 2 जनामा संक्रमित देखिएको छ। काभ्रे पलानचोकमा 1 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले उल्लेख गरे अनुसार लक्षण सहितका संक्रमितहरू एसियामा करिब 1 लाखको हाराहारीमा वर्ष्याउने देखिने गर्छन्। यसको मृत्युदर अधिकांत 30% छ। त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ। उपचार पछि पनि करिब 50% स्नायु प्रणालीमा दीर्घकालीन असर देख्ने गर्छ। गर्मी बढ्ने, पानी जम्ने र धानखेत हुने समयमा यस्ता लामखुट्टेको प्रजननको लागि अनुकूल वातावरण बन्ने भएकोले यही मौसममा जापानी इन्सेफ्लाइटिसका घटना बढ़ी देखिन्छ। विज्ञका अनुसार तराईका जिल्लामा धानखेती, गर्मी र पानी जम्ने क्षेत्र धेरै हुने भएकोले जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको हो। काठमाडौँ लगायत पहाड़ी क्षेत्रमा पनि लामखुट्टे पाइने भए पनि जापानी इन्सेफ्लाइटिस फैलाउने लामखुट्टेलाई तराईको वातावरण बढ़ी अनुकूल हुन्छ। काठमाडौँ लगायत पहाड़ी क्षेत्रमा पनि लामखुट्टे पाइने भए पनि जापानी इन्सेफ्लाइटिस फैलाउने लामखुट्टेलाई तराईको वातावरण बढ़ी अनुकूल हुन्छ। संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोकेपछि भाइरसको मात्रा बढ्न सक्छ। त्यसपछि अर्को लामखुट्टेले संक्रमित लामखुट्टेले संक्रमित जनावरलाई टोकेर मानिसहरूलाई टोक्दा संक्रमण मानिसलाई पुग्न सक्छ। तर मानिसबाट मानिसमा भने जापानी इन्सेफ्लाइटिस सर्दैन। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट, दोलाखा।
5: बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा 16 दिन कैद फैसला भई फरार सिन्धुपाल्चोकका युवक पक्राउ परेका छन्। बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा 16 दिन कैद तथा 1,58,37,00 जरिवाना ठहर भई फरार सिन्धुपाल्चोकको लिसंघ पाखर गाउँपालिका 6 घर भई ललितपुर महानगरपालिका 10 बालकुमारी बस्ने 33 वर्षीय गणेश भण्डारी पक्राउ परेका हुन्। बैंकिङ कसुर मुद्दा 10 वटा र चेक अनादर मुद्दामा 2 वटा समेत गरी उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतको विभिन्न मितिमा भएको फैसलाले उनलाई सो सजाय तोकेको थियो। हालसम्म फरार रहेका भण्डारीलाई खोजतलाश गर्ने क्रममा हिजो काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बालकुमारीबाट पक्राउ गरेको हो। इरानका विदेश मन्त्री अब्बास अराक्सीले अमेरिकालाई सावधान रहन चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रभावकारी नौसेना र वायुसेवा नरहेको तथा इरानी रिभोल्युसनरी गार्ड्स कमजोर भएको दावी गरेपछि त्यसको प्रतिक्रियामा अराक्सीले सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज पूरै अमेरिकाको नियन्त्रणमा रहेको दावी गर्नुका साथै अमेरिकी नौसैनिक नाकाबन्दीलाई स्टेलको पर्खाल जस्तो भन्दै इरानसँग त्यसलाई रोक्ने क्षमता नरहेको दावी गरेका थिए। तेहरानका अन्य वरिष्ठ अधिकारीहरूले पनि अमेरिकी दावी अस्वीकार गरेका छन्। इरानी अधिकारी हुसैन ताइबले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा अर्को युद्ध शुरू गरे पनि असफल भएको दावी गरेका छन्। इरानका विदेश मन्त्री अब्बास अराक्सीले अमेरिकालाई सावधान रहन चेतावनी दिएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
7: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9855552602 र 049421130 मा सम्पर्क गर्न सकिनेछ।
8: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।

0: 了，好了，我也帮你拿去给俺好哥。我咋了呢？我咋弄了呢？没完的垃圾，我这儿真的不行，完了，过来牛你个啷个的？俺我先管你，好，我那啥我那都干，我咋干了呢？我咋问题呢？
1: 耶，他为了弟弟把你抬进了客厅。तबेले भनेको सम्पूर्ण सामान अनि त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चेकर्डमा पाइहालिन्छ।
0: ए वा वा ट्राई गो वा हेल्प मी हेवा होइन खान्छ।
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच,
5: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494412020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 49 22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्र्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा विभिन्न नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി പാസ്കോ ടി വി പോക്കറെ ഇടവ് നിക്ക അത്താർ മാസ ഹൗത്ത
1: கொட்டை பரிலை கொஸ்கோ டிவி போக்னோனி பிட்டி ஆப்னே டிவி பிக்ரியோ அனி பனவுன ஜன லாகி கொண்டி பனவுனே புக்கா உலாட்ட ஓயினே
0: நா தேத்தி குடாமா பணன் சிந்தா கொண்ணம் பர்சத்தா सदर मुकाम चरीकोट बाट चरी घ्यांग जाने बाटो मा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाउ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: ए हो रे त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिङ्गटी लामा बगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 9767-39-57-22
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: ज्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खांदेन
1: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949421020
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: रेडियो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: होइन बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ।

0: विस्तृत जानकारी को लागि कार्यालय को आधिकारिक वेबसाइट वा कार्यालय को आधिकारिक फेसबुक पेज वा 98545 48 170 98545 55562 0 48545 562 र 0 49 421 130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिप्यो अनि बनाउन जान लागेको नि। बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिधैमा।
4: ए हाफ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98440168014।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौ तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै अतारमा छौ त।
2: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 रुपियाँमा एहा फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414।

0: तपाईं आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रारी बेगुचार सिंगुटी लाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 42।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 我那个物业帮你拿的最爱好歌，我赞苗路，我赞了苗路，没完再拉的我，我带着灯都过谁玩的过来牛的啷个干？俺们先管的好，我那啥我老都干，我再干两年我那咋我听的？
1: 耶，他为了听，不你太闲的可干劲，他为了把那个香槟的香槟都背起是 rental and catering service 这个他妈白眼睛。
0: 哎，我抓一个，我一好，我喜欢什么的好子。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410282883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्रोतालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ।
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा, 107.1 FM 802 र 107.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4
4: मेगाहर्ज। बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डोहरू गइहालौ न।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99।

0: कार्यक्रम प्रस्ताव आह्वान संबंधी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन किबी जोन रामेछापमा विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548417 98545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0449412020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: खुद ही से दूर हो चुका हूँ।
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगु चार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98 5 12 42 883, 98 4 10 22 883 र कृष्ण श्रेष्ठ 98 64 00 20 41।
5: रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दै रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, पेर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास सुकी संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डहरू गइहालौ न, सकिगयो नि।
2: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोप राइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 98-44-065-293 र 98-44-21-11-99।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854555062 04545562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ।
1: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप

0: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, रिगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई सीमित उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलेखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
1: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा शुरू भएको हो। भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थितिमा छ। भेला मिराकल पार्टी प्यालेस काठमाडौँमा भएको हो। भेलालाई हिजो मात्रै काठमाडौँ आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले विशेष महाधिवेशन मार्फत चयन भएको गगन थापा नेतृत्वको समितिलाई मान्यता दिन अस्वीकार गरेका छन्। देउवा र शेखर पक्षधरको राष्ट्रिय भेलामा विशेष महाधिवेशनबाट आएको समितिलाई पूर्णता अपेक्षा गर्दै कार्यक्रमको शुरूआत सम्बोधन र शपथ ग्रहणका क्रममा पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको नभई 14 औं महाधिवेशनबाट निर्वाचित पद र हैसियत अनुसार नै सम्बोधन गरिएको छ। यसले देउवा र शेखर समूह गगन थापा नेतृत्वको वर्तमान समितिलाई वैधानिकता दिन तयार नरहेको देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्। सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। आज बिहान 11 बजेसम्म दावी पेश गर भनिएकोमा निर्धारित समयभित्र नेकपा एमालेको समर्थनमा भट्टले दावी पेश गरेका थिए। दावी पेश भए लगतै प्रदेश प्रमुखले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले गठबन्धनको सरकार बन्दै आएको छ। यसअघि नेपाली कांग्रेसको नेतृत्वमा एमाले सहितको सरकार रहेकोमा कांग्रेस र एमालेको गठबन्धन टुटेपछि नेकपा र एमालेको गठबन्धन बनेको हो। दुवै दलको समझदारी अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उनीहरूबीच सहमति भएको थियो। यसअघिका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार पदबाट राजीनामा दिएका थिए। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाले सोही दिन दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौडा स्थित संसद सचिवालयमा पत्राचार गरेका छन्। सरकारका सहभागी नेकपा एमाले साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानिया अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन पुर्याउन सकेको छैन। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाले आगामी भदौ 4 गते भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। सोही अवस्थालाई दलको निर्णय अनुसार मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका हुन्। मुख्यमन्त्री बानियालाई सरकार टिकाउन कुल 110 संसदीय सदस्य र 104 सांसदको उपस्थिति रहने प्रदेशसभामा बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ। यद्यपि उनको पक्षमा हालसम्म कांग्रेसका 36 र हाम्रो नेपाली पार्टीका 2 जना गरी 38 सांसदको मात्र समर्थन रहेको छ। बागमती प्रदेश अन्तर्गतका शहरको व्यवस्थित विकास गर्न तयार गरिएको शहरी नीति 2083 प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ। व्यवस्थित शहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश शहरी नीति 2083 स्वीकृत भएपछि कार्यान्वयनमा जोड़ दिएको मन्त्रालयका प्रवक्ता मदन कुमार
आले मगरले जानकारी दिएका छन्। बागमती प्रदेश अन्तर्गतका शहरको दिगो उत्थान सिलो पर्यावरण मन्त्री र सन्तुलित शहरी विकास सुनिश्चित गर्न नीति तय गरिएको उनले बताएका छन्। प्रदेश अन्तर्गतै नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित शहरी बस्ती विकासको योजना सहित पाइलट प्रोजेक्टका रूपमा काम शुरू भएको उनले बताएका छन्। नेपाली सेनामा अधिकृत क्याडेटका लागि भर्ना खुलेको छ। सेनाले 280 जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले सूचना जारी गर्दै अधिकृत क्याडेट पद सहायक सेनानी र उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पद पूर्ति गरिने सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिले आजदेखि आगामी भदौ 18 गतेसम्म आवेदन दिन सक्ने छन्। नुवाकोटमा खेतबारीमा जाने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ। नुवाकोटको ककनी गाउँपालिका एक जलकनीका 48 वर्षीय किसान आयत राम बलारमीको करेन्ट लागेर मृत्यु भएको हो। हिजो बिहिबार बेलुकी खेतबारीमा जाने क्रममा घर नजिकै विद्युतीय पोल ढलेर करेन्ट लाग्दा उनको घटनास्थलमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वर्षाका कारण सो विद्युत पोल ढलेको हो। नेपाल राष्ट्र बैंकको मौद्री ककनी गाउँपालिका एक जलकनीका 48 वर्षीय किसान आयत राम बलारमीको करेन्ट लागेर मृत्यु भएको हो। हिजो बिहिबार बेलुकी खेतबारी

0: दिनको लागि सो रकम बराबरको निक्षेप तान्न लागेको हो। यस अघि साउन 27 गते पनि राष्ट्र बैंकले प्रणालीबाट 30 अर्ब रूपियाँको एक महिने निक्षेप संकलन गरेको थियो। बैंक प्रणालीमा अधिक लगानी योग्य पूँजी तरलता रहँदै आएकोले राष्ट्र बैंकले यसलाई पटक पटक मौद्रिक उपकरण मार्फत प्रसोचन गर्दै व्यवस्थापन गरेको हो। कर्जाको माग नबढ्दा लामो समयदेखि बैंकहरू थुप्रिएको रकमलाई केन्द्रीय बैंकले प्रसोचन गरिरहेको छ। सरकारले जेएनजे आन्दोलनमा संलग्न भएका र पक्राउ परेको मुद्दाको फिर्ताबारे अध्ययन गरिरहेको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचिव श्रेष्ठले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार जेएनजे आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको जानकारी दिएका हुन्। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेष सहित पहिरो खस्दा कम्तीमा 7 जना कामदारको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। गए राति भएको दुर्घटनापछि 3 जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। राज्यद्वारा संचालित जल विद्युत परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जल विद्युत निगमको निर्माण स्थलबाट 19 जना कामदारलाई उद्धार गरिएको छ। घाइते 13 जनाको उपचार भइरहेको छ र बेपत्ता कामदारको खोजी जारी रहेको जनाएको छ। भारतका ठूला निर्माण स्थलमा दुर्घटना हुने गरेका छन् तर वातावरणविदहरूले कमजोर हिमाली भूभागमा अत्यधिक र अव्यवस्थित विकास परियोजना सञ्चालन गर्दा प्राकृतिक विपदको जोखिम झन बढ़िरहेको चेतावनी दिँदै आएका छन्। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरीघ्याङ दोलखा 0974182 र 0974182।

0: 哥，好大哥，我也把你拿去给俺好哥。我站苗路，我站了苗路，没完跟垃圾我站着等都不行，完了过来留你个俺家，俺我先过你，好我那啥我那都干，我再跟留你，我再问你。
1: 耶，他为你弟为你抬起的可得意，他为你把你个香槟的香槟的杯底是 rental and catering service 这里可能白眼睛。
0: 我抓一个万一少，万一少少你那啥子？
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मेरो बिजनेस र रानीबाट टाढेमस
1: बिजनेस त मेरै हो र ढिलो चाँडो रानी पनि मेरै हो जुन चीजलाई तैले मन पराउँछस् नि त्यो म तेरो हुन दिन्न र जुन चीज त चाहन्छस् नि त्यो म पाएर छोड्छु।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला। संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। प्रधानमन्त्री पालिन्द्र शाह पालिन र प्रधान सेनापति अशोक राज सिगदेल बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाहलाई भेट्न सिगदेल सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्य पुगेका हुन्। प्रधानमन्त्री कार्य स्रोतले प्रधान सेनापति सिगदेल आएको र प्रधानमन्त्री सिंह भेटघाट भएको बताएको छ। रक्षा मन्त्रालयको समय जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेट नियमित भएको सेनाले दावी गरेको छ। यसअघि साउन उन्नाइस गते पनि प्रधानमन्त्री शाह र सेनापति सिगदेल बीच भेटवार्ता भएको थियो। यसबीच सभामुखडोल प्रसाद दर्याल र नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्क बीच भेटवार्ता तय भएको छ। उनीहरू बीच केही बेरमा भेटवार्ता हुन लागेको हो। भेटवार्तामा संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुने बताइएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुदन गुरूङले असन्तुष्टि जनाएका छन्। प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको गृहमन्त्री गुरूङले बताएका हुन्। गत बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा निमित्त भएको ओजुरी उपर छलफल भएको थियो। छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी नारायण दत्त पौडेल उपस्थित थिए। बैठकमा छलफलका क्रममा सांसदहरूले नै अमर्यादित व्यवहार गरेको भन्दै विवाद समेत भएको थियो। नेपाली कंग्रेसको संस्थापनित समूहको राष्ट्रिय भेला शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका आयोजक संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा शुरू भएको हो। राष्ट्रिय भेलाको मिराकल पार्टी प्यालेस काठमाडौँमा हिजो मात्रै काठमाडौँ आइपुगेका निवर्तमान सभापति शेरबहादुर देवालले उद्घाटन गरेका छन्। भेलामा गत माघमा सम्पन्न कंग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। नेपाली कंग्रेसका निवर्तमान सभापति देउवा र नेता शेखर कोइराला समूहले विशेष महाधिवेशन मार्फत चयन भएको गगन थापा नेतृत्वको समितिलाई मान्यता दिन अस्वीकार गरेका छन्। देउवा शेखर पक्षको राष्ट्रिय भेलामा विशेष महाधिवेशनबाट आएको समितिलाई पूर्णत उपेक्षा गर्दै कार्यक्रमको शुरूआत सम्बोधन र शपथ ग्रहणका क्रममा पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशन नभई 14 महाधिवेशनबाट निर्वाचित पद र हैसियत अनुसार सम्बोधन गरिएको छ। यस्तै देवा र शेखर समूह गगन थापा नेतृत्वको वर्तमान समितिलाई वैधानिकता दिन तयार नरहेको देखिएको छ। कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले जसरी पनि मंगसिर अघि नै 15 महाधिवेशन गर्ने र त्यसबाट गगन थापालाई सभापति बनाउने घोषणा गरेका छन्। यतर समूहले गगन थापा पक्षलाई उपेक्षा गर्दै राष्ट्रिय भेला गरिरहेका बेला उपसभापति शर्माले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै जुनसुकै प्रतिकूलताका बीच पनि मिलाएर महाधिवेशन गर्नुपर्ने बताएका हुन्। उनले असन्तुष्ट समूहले गरेको भेला दोस्रो निन्दा सम्मेलन जस्तो भएको टिप्पणी गरे। उपसभापति शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका माध्यमबाट टुंग्याउनु पर्ने बताएका छन्। उनले जित हारको मनोविज्ञान त्यागेर 15 महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह समेत गरेका छन्। फ्राप्रपाका पूर्व महामन्त्री डाक्टर धवल शमशेर राणाले निर्वाचन आयोगमा जय नेपाल पार्टी दर्ता गराएका छन्। 79 जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले आज आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन्। दलको निर्वाचन चिन्ह त्रिभुज राखिएको छ। झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिनेछ। नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डाक्टर धवल शमशेर राणा र दुर्गा प्रसाई बीच 2 महिनामै विभाजन आएको छ।
धौल समले आज प्रसाई बिनै निर्वाचन आयोगमा पार्टी दर्ता गराएको हो। सुरुमा राणा अध्यक्ष र प्रसाई सर्वोच्च नेता रहने गरी चाहिँ नेपाल पार्टी गठन गर्ने सहमति जुटे पनि पार्टीमा को शक्तिशाली हुने भन्नेमा विवाद हुँदा सहमति दुई महिनामै टुटेको हो। प्रसाईले पार्टीको पहिलो वरियतामा आफू रहनुपर्ने र कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने माग राखेपछि राणा पक्ष त्यसमा सहमत नभएको बताइएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराजबाट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। आज बिहान 11 बजेसम्म दावी पेश गर्न भनिएकोमा निर्धारित समयभित्र नेकपा मालेको समर्थनमा भट्टले दावी पेश गरेका थिए। दावी पेश भएलगत्तै प्रदेश प्रमुखले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले गठबन्धनको सरकार बन्दै आएको छ। यसअघि नेपाली कंग्रेसको नेतृत्वमा एमाले सहितको सरकार रहेकोमा कंग्रेस र एमालेको गठबन्धन टुटेपछि नेकपा र एमालेको गठबन्धन बनेको हो। दुवै दलको समझदारी अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो। यसअघिका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार पदबाट राजीनामा दिएका थिए। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाले सोही दिन दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडा स्थित संसद सचिवालयमा पत्रचार गरेका छन्। सरकारमा सहभागी नेकपा माओवादी साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानिया अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन जुटाउन सकेको छैन। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाले आगामी भदौ 4 गते भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। नेपाली सेनामा अधिकृत क्याडेटका लागि भर्ना खुलेको छ। सेनाले 280 जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो। नेपाली सेनाको भर्ना संरट निर्देशनालय संघीय डाले सूचना जारी गर्दै अधिकृत क्याडेट पद सहायक सेनानी र उपसेनानीका लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचनामा उल्लेख आगामी भदौ 4 गते भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। नेपाल

0: नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकि गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414।

0: होइन है बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 छाबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98545-55562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
7: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-20।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974844।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ওরা কমিয়ে পানি নদীতে হাঁকো বাতা মেউনু বাতা নমেউনু বিমাকে লাগি মল মাতের টেন্ট কোন হিমানা কোড়া নিয়মিক লাগাইছে আমার সে পানি সম্পূর্ণ সাবান অনুক ওটা কে নেউনি ওরা তো আমার হিনি
1: तपाईले त्यति पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामान त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ ए
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494120।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: के तपाईँ चरिकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
8: सारा
3: आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात

0: पहिने पाडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिन्डुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: हजुरहरुको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइन स्टेन्ड चाय कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
1: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640020141।
2: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: नमस्कार बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। अवैध सम्मति तथा सरकारी कर्मचारीहरूले वैदेशिक भ्रमण गर्दा अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यको पूर्व स्वीकृति लिनुपर्ने भएको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन भन्दै प्रधानमन्त्री कार्यालयले नयाँ व्यवस्था लागू गरेको हो। प्रधानमन्त्री कार्यालय सबै मन्त्रालय आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यको पूर्व स्वीकृति लिनुपर्ने भनेको छ। पूर्व स्वीकृति बिना गरिने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कानूनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैदेशिक अध्ययन भ्रमण तालिम गोष्ठी बैठक सेमिनार कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्केका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान सेप असल अभ्यास अन्य कर्मचारीहरूमा अनिवार्य रूपमा शेयर गर्नुपर्ने नियम पनि लागू गरिएको छ। नयाँ मापदण्ड अनुसार वैदेशिक भ्रमण सकेर कार्यमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका सहकर्मीहरूबीच शिकायत तथा अनुभव आदान प्रदान गरिसक्नु पनि परिपत्रमा भनिएको छ। सरकारले न्यायपालिका र निसंवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। नयाँ तलबमान अनुसार अब प्रधान न्यायाधीशको एक महिनाको तलब 1,12,522 रूपियाँ हुनेछ भने न्यायाधीशहरूले मासिक 93,747 रूपियाँ तलब पाउनेछन्। न्याय परिषदका सदस्य र महान्यायाधिवक्ताको तलब पनि न्यायाधीशहरूको सरह नै हुनेछ। प्रधान न्यायाधीशका लागि बालुवाटारमा सरकारी निवासको सुविधा छ भने अरू न्यायाधीशहरू केही वर्षदेखि पोल्चोक स्थित क्वार्टरमा बस्न थालेका छन्। निवासको सुविधा नहुने न्यायाधीशले एकमुष्ट निवास भत्ता समेत पाउनेछन्। यसै गरी उच्च अदालतका मुख्य न्यायाधीशको तलब 90,460 रूपियाँ पुगेको छ भने उच्च अदालतका न्यायाधीशहरूले अब मासिक 84,590 रूपियाँ पाउनेछन्। जिल्ला न्यायाधीशहरूको तलब पनि 77,110 रूपियाँ पुगेको छ। सरकारले संवैधानिक निकायका प्रमुखहरूको तलब सर्वोच्चका न्यायाधीश अर्थात 93,547 रूपियाँ तोकेको छ भने अरू पदाधिकारीले 85,426 रूपियाँ तलब पाउनेछन्। नयाँ तलबमान अनुसार संघीय संसदका महासचिवको तलब 84,932 रूपियाँ पुगेको छ भने सचिवहरूले 79,290 रूपियाँ पाउनेछन्। प्रधानमन्त्री बालिन्द्र शाह बालिन र प्रधान सेनापति अशोकराज सिगदेल बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा आज प्रधानमन्त्री र प्रधान सेनापति बीच भेटवार्ता भएको हो। भेटमा देशभरको बाढ़ी पहिरो सहितको विपदको बेसीमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रोल्पाको पहिरो र बेपत्तीबारे भने आजै सांसद तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुण्डे पनि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए। प्रधान सेनापति सेगदिल र प्रधानमन्त्री शाहबीच करिब 40 मिनट छलफल भएको छ। प्रधानमन्त्री र प्रधान सेनापति बीचको थप छलफलको विषय भने खुलाइएको छैन। सेनाले भने रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेट नियमित भएको दावी गरेको छ। प्रधानमन्त्री शाह र सेनापति सिगदेल बीच यसअघि सान 19 गते पनि भेटवार्ता भएको थियो। यसैबीच नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले सभामुख जेपी अर्यालसँग भेटवार्ता गरिरहेका छन्। आईजीपी कार्की र सभामुख अर्याल बीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल भइरहेको बताइएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कविराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाले आज भट्टलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख मियाले भट्टलाई आजै सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। यसै सुदूरपश्चिम प्रदेशमा राज्य मन्त्री श्री तिमारेका 4 मन्त्रीले पनि शपथ लिएका छन्। आज दिउँसो प्रदेश प्रमुख नासिर मिया समक्ष उनीहरूले शपथ लिएका हुन्। सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्रबहादुर मल्ल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला मन्त्रीको आर्थिक मामिला राज्य मन्त्रीको शपथ जानकी एयर बमली लिएका छन्। राप्रपाका पूर्व महामन्त्री डाक्टर धवल शमशेर राणाले निर्वाचन आयोगमा चाहिँ नेपाल पार्टी दर्ता गराएका छन्। 79 जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले आज आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन्। दलको निर्वाचन चिन्ह त्रिभुज राखिएको छ। झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिनेछ। नयाँ पार्टी निर्माणका लागि एक ठाउँ उभिएका डाक्टर धवल शमशेर राणा र दुर्गा प्रसाई बीच 2 महिनामै विभाजन आएपछि धवल समूहले आज पर्साई बिनै निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो। शुरूमा राणा अध्यक्ष र प्रसाई सर्वोच्च नेता रहने गरी जय नेपाल पार्टी गठन गर्ने सहमति जुटे पनि पार्टीमा को शक्तिशाली हुने भन्ने विवाद भएपछि दुई महिनामै सहमति टुटेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर पानियाले आगामी भदौ 1 गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री पानियाले सोही दिन दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडा स्थित संसद सचिवालयमा पत्रचार गरेका छन्। सरकारमा सहभागी नेकपा एमालेले साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पानिया अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन पुर्याउन सकेको छैन। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाले आगामी भदौ 4 गतेभित्र संसदबाट विश्वास मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। सोही अवस्थालाई दलको निर्णय अनुसार मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्रचार गरेका हुन्। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि। बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपीमा यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, पुष्टि, सेमिनार, व्रतबन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल। अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपीमा यहाँ फ्रिज, डिप

0: यसमा विशेष गरी पाँच जनाको समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चडीकोट, चडीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

मलाई छोडिदिने कोही छ? मलाई ज्वाइँ मान्ने कोही छ? तपाईँ कोही पनि छैन।

0: ससुर अपन नहीं चुको ही था को थे मलाई चाहिँ पत्याउने कोही छ को थे तपाई तपाई तपाई तपाई
1: अरे कोही पनि छैन लु फेरि म्युजिक

0: एउटा जागिर लगाई दिने तम हुने अखडामा मलाई सरुवा गराई दिने कोही छ
1: ससुरा बन्न मन्जुर कोही छ
0: को चाहिँ छ
1: छोरी जिम्मा लाउने कोही छ
0: को चाहिँ छ तपाई तपाई तपाई तपाई कोई ना कोई तो नेगुस्ता हो कोई खाई ना लो फेरी में उचे

यो घाँडो बोक्न राजी कोही छ? कति छ? यो एक ठन द्वैत होइन, कोही छ? यत्रो संसारमा मलाई छोरी दिए कोही पनि छैन, ठिक्क सत्तिले गर्नु थियो धरतीको भार बनाउँछु पञ्चदारले त मर्न हुन त म्युजिक होइन।

0: दिपेन्द्र सुन न
1: भन न
0: एउटा जरुरी कुरा गर्नु थियो
1: भन न के कुरा हो
0: सबैको अगाडि भनौ न कस्तो लाज लाग्छ
1: हत्तेरिका लाज मान्ने पर्दैन भन न भने के कुरा हो आफूलाई कस्तो सुन्न हतार भइसक्यो
0: त्यसो भए तिम्रो कानमा मात्रै खुसुक्क भन्छ है त
1: ल ल हुन्छ भन न छिटो
0: तिम्रो पछाडि प्यान्ट च्याच्याछ हेर त

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पख तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ताप आहरण सम्बन्धी सूचना। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

देख्नेलाई भोला जा जस्ता लाए नि हुने फेसनकै दुनिया रे आज हरायो संस्कृति बिर्से छन् रीति अरूलाई चाहिँ खाँचो छैन मलाई पनि यत्रै स्थिति एकपल्ट भनौँ कलियुग महापुराणको फेसन बिस्

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध।
6: हाल देश भर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी, पहिरो, भुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
5: राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सुन्दर जात का खाद्यान्न का बिऊ को खोजी करते हुए
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्तटाडा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजे को हम समाचार में लक्ष्मी को नमस्कार। यह समाचार बुलेटिन हम रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्ज बाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेट में www.hamroradioefm.org/10p र हाम्रो पात्रो एप्स मा पनि हामीलाई सुन्न सक्नुहुनेछ। निजामती तथा सरकारी कर्मचारीहरूलाई विदेश भ्रमणमा कडाई, सरकारले लागू गर्यो नयाँ मापदण्ड, संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकियो, प्रधान न्यायाधीशको मासिक तलब 1,12,000। अब अस्पतालमा कुनै मृत्युको कारण लुकाउन नपाइने, दोलखामा 1 महिनामा 16 आपराधिक घटना, जबरजस्ती गरिनेका मात्रै 3 वटा, 300 भन्दा बढी सवारी साधन कारवाहीमा। राष्ट्रपति ट्रम्पले लगाएको भन्सार महसुल छल्न सिनलाई 40 भन्दा बढी मुलुकले सघाएको अमेरिकाको आरोप।
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जाने नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए त पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रीकै स्थान नपुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763-58-0333।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
0: अब समाचार विस्तारमा। सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कड़ा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन नयाँ व्यवस्था लागू गरेको हो। साथै सरकारले यसको कार्यान्वयनमा समेत कड़ा नीति अपनाएको छ। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अब कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावि अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने कड़ा निर्देशन दिएको प्रवक्ता हेमराज अर्यालले जानकारी दिए। अब निजामती तथा सरकारी कर्मचारीहरूले वैदेशिक भ्रमण गर्दा अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यको पूर्व स्वीकृति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति बिना गर्ने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कानूनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैदेशिक दिन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान सेप र असल अभ्यास अन्य कर्मचारीहरूमाझ अनिवार्य रूपमा आदान प्रदान गर्नु पनि परिपत्रमा भनिएको छ। अब अस्पतालमा हुने मृत्युको कारण लुकाउन नपाइने भएको छ। स्वास्थ्य तथा खाद्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारणकोलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको हो। अस्पतालमा हुने मृत्युको कारण पहिचानदेखि अभिलेखीकरण र सूचना प्रवाहसम्मको प्रक्रियालाई व्यवस्थित गर्न सरकारले नयाँ प्रणाली लागू गर्ने भएको छ। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र सपरेशन गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। मन्त्रालयले स्थापना गर्ने विद्युतीय मृत्यु अभिलेख व्यवस्थापन प्रणाली संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा लागू गरिनेछ। दोलखामा एक महिनाको अवधिमा 16 आपराधिक घटना दर्ता भएको छ। जिल्ला प्रहरीकाले दोलखाको विवरण अनुसार जिल्लामा साउन महिनामा मात्रै 16 आपराधिक घटना भएको हो। त्यसमध्ये जबरजस्ती गर्नेको मात्रै 3 घटना भएको दोलखा प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकाले दोलखाले आज सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा अभद्र व्यवहार सम्बन्धी 6, भवितव्य ज्यान सम्बन्धी 5 तथा लागौस सम्बन्धी 1 मुद्दा दर्ता भएको छ। एक महिनाको अवधिमा चालू मुद्दाका 14 प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष कुमार खड्काले जानकारी दिए। उनका अनुसार प्रहरीले सोही अवधिमा फैसला कानूनतर्फ 14 प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट 14 वर्ष 8 महिना कैद तथा 868,475 रूपियाँ जरिवाना वसुल गरिएको छ। यसै सोही अवधिमा जिल्लामा 8 सवारी दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। प्रहरीका अनुसार अधिकांश दुर्घटना तीव्र गतिका कारण भएका छन्। 8 मध्ये 5 दुर्घटना तीव्र गतिका कारण भएका हुन् भने यान्त्रिक गडबड़ी र पहिरोका कारण 1-1 सवारी दुर्घटनामा परेको छ। साथै प्रहरीको चेक जाँचका क्रममा 310 सवारी साधन कार्यवाहीमा परेका छन्। सो कार्यवाहीबाट 2,96,500 जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
5: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
6: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
8: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्क मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
9: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
8: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
9: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध, अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
10: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
11: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
12: संकलन केन्द्रहरू बोच साकिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
10: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949421020।
0: तपाई यतिखेर हाम्रो रेडियो र सिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org/in र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले न्यायपालिका र निसंवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलब मान तोकेको छ। नयाँ तलब मान अनुसार अब प्रधान न्यायाधीशको एक महिनाको तलब 1,12,522 रूपियाँ हुनेछ भने न्यायाधीशहरूले मासिक 93,547 रूपियाँ तलब पाउनेछन्। न्याय परिषदका सदस्य र महान्यायाधिवक्ताको तलब पनि न्यायाधीशहरूको सरह नै हुनेछ। यसै गरी उच्च अदालतका मुख्य न्यायाधीशको तलब 90,640 रूपियाँ पुगेको छ भने उच्च अदालतका न्यायाधीशहरूले अब मासिक 84,590 रूपियाँ पाउनेछन्। जिल्ला न्यायाधीश 1,522 रूपियाँ हुनेछ भने न्यायाधीशहरूले मासिक 93,547 रूपियाँ तलब पाउनेछन्। न्याय परिषदका सदस्य र महान्यायाधिवक्ताको तलब पनि न्यायाधीश

0: सर्वोच्च का न्यायाधीश सरह अर्थात 93,544 रूपया तोकेको छ भने अरू पदाधिकारी 85,426 रूपया तलब पाउनेछन्। नयाँ तलब बान अनुसार संघीय संसदका सहसचिवको तलब 84,932 रूपियाँ भएको छ भने सचिवहरूले 79,290 रूपियाँ पाउनेछन्। प्रधानमन्त्री तालिन्द्र शाह बालिन र प्रधान सेनापति अशोकराज सिगदेल बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा आज प्रधानमन्त्री र सेनापति बीच करिब 40 मिनट भेटवार्ता भएको हो। भेटमा देशभरको बाढ़ी पहिरो सहितको विपदको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रोल्पाको पहिरो र विपत्तिबारे आज सांसद तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुलले पनि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए। एसबीच नेपाल प्रहरीका आईजीपी प्रहरी महानिरीक्षक दान बहादुर कार्की सभामुख टेपी अर्यालसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल भएको छ। हालै राजसभा सांसद खगेन्द्र सुनाले संसदीय समितिमा राखेको धारणाबारे महानिरीक्षक कार्कीले आपत्ति जनाएका थिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजीर मियाले आज भट्टलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख मियाले भट्टलाई आज बिहान सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। यसै मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशमा राज्य मन्त्री सहित एमालेका चारजना मन्त्रीले पनि शपथ लिएका छन्। आज दिउँसो प्रदेश प्रमुख मिया समक्ष उनीहरूले शपथ लिएका हुन्। शपथ लिनेमा सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी एवं आर्थिक मामिला राज्य मन्त्रीको रूपमा शपथ लिएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाले सोही दिन दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडा स्थित संसद सचिवालयमा पत्रचार गरेका छन्। सरकारमा सहभागी नेकपा एमाले साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानिया अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन पुर्याउन सकेको छैन। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाले आगामी भदौ 4 गते भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। सोही अवस्था र दलको निर्णय अनुसार मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्रचार गरेका हुन्। मुख्यमन्त्री बानियालाई सरकार टिकाउन कुल 104 सांसदको उपस्थिति रहने प्रदेशसभामा बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ। यद्यपि उनको पक्षमा हालसम्म कंग्रेसको 36 र हाम्रो नेपाली पार्टीका 2 जना गरी 38 सांसदको मात्रै समर्थन रहेको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। जलनका बिरामीलाई अधिकतम 10 लाख रूपियाँसम्मको निशुल्क उपचार सेवा उपलब्ध गराउने प्रस्ताव गरिएको छ। जस अन्तर्गत प्रारम्भिक चरणमा स्वास्थ्य संस्थाहरूले बिरामीलाई 3 लाख रूपियाँसम्मको उपचार सेवा उपलब्ध गराउने र बाँकी रकमको स्वतः प्रबन्ध मार्फत बेहोर्ने व्यवस्था मस्यौदामा उल्लेख छ। प्रस्तुत छ एक रिपोर्ट।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीर जलन उपचार तथा पुनर्स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरी सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ। प्रस्तावित जलान विधेयकमा जलानका बिरामीहरूलाई अधिकतम 10 लाख रूपियाँ निशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकको मस्यौदा अनुसार सामान्य विशेषज्ञ तथा विशिष्ट कृषि सेवा दिने स्वास्थ्य संस्थाहरूले बिरामीलाई प्रारम्भिक रूपमा अधिकतम 3 लाख

0: रूपियाँसम्मको उपचार सेवा पूर्ण रूपमा निशुल्क उपलब्ध गराउनु पर्ने भनिएको छ। उपचार खर्च सो भन्दा बढ़ी लागेमा कोष संचालक समितिको पूर्व स्वीकृतले थप 7 लाख रूपियाँसम्म निशुल्क उपचार गराउन सकिने र सोको लागि स्वास्थ्य संस्थाबाट माग भए आएमा समितिले तत्काल छानबिन गरी स्वीकृत दिनुपर्ने प्रावधान राखिएको छ। यसरी बिरामीको उपचार गर्दा लागेको सम्पूर्ण खर्च कोष संचालक समितिले जलन उपचार कोष मार्फत सम्बन्धित स्वास्थ्य संस्थालाई शोधन भर्ना गरिने उल्लेख छ। प्रस्तावित जलन विधेयकमा मानव शरीरमा हुने जलनलाई सामान्य, गम्भीर र दुई भागमा वर्गीकरण गर्दै सोही अनुसारको तहगत उपचार सेवा प्रदान गर्ने व्यवस्था प्रस्तावित गरिएको छ। यदि गम्भीर जलन भएका बिरामी आधारभूत वा सामान्य उपचार सेवा दिने स्वास्थ्य संस्थामा पुगेमा त्यहाँ उपलब्ध प्राथमिक उपचार प्रदान गरी तत्काल सम्बन्धित विशिष्ट कृत स्वास्थ्य संस्थामा प्रेषण रिफर गर्नुपर्ने कानूनी व्यवस्था विधेयकमा समावेश छ। विधेयकमा सबै किसिमका स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने आधारभूत उपचार सेवा पूर्ण रूपमा निशुल्क हुने उल्लेख छ। मनिता नेपाली, हाम्रो रेडियो, चरिकोट, दोलखा।
1: काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त भएका छन्। आज विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनौट समितिले उपकुलपतिका लागि 3 जनाको नाम सिफारिश गरेको थियो, जसमा प्राध्यापक डाक्टर बरालसँगै बालचन्द्र लुइटेल र राजेन्द्र जोशी रहेका थिए। बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी केयूकै दोस्रो व्यासका इन्जिनियरिङ संकायका विद्यार्थी पनि हुन्। जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर गरेका बरालले न्यूजील्याण्डको अकल्याण्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका छन्। राप्रपाका पूर्व महामन्त्री डाक्टर धौल शमशेर राणाले निर्वाचन आयोगमा जय नेपाल पार्टी दर्ता गराएका छन्। 79 जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले आज आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन्। दलको निर्वाचन चिन्ह त्रिभुज राखिएको छ। चण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिनेछ। नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डाक्टर धवल शमशेर राणा र दुर्गा प्रसाईबीच 2 महिनामै विभाजन आएपछि धवल समूहले आज प्रसाई बिनै निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो। अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुल छल्न चीनलाई 40 भन्दा बढ़ी मुलुकले सघाएको आरोप लगाएको छ। चीनलाई कम भन्सार लगाइएका मुलुक हुँदै सामान निकासीका लागि ती मुलुकहरूले सहयोग गरेको व्हाइट हाउसको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसदेखि 300 अर्ब डलर बराबरको सामान उच्च भन्सार भएका मुलुकबाट कम भन्सार भएका मुलुकमा सारिएको व्हाइट हाउसको दावी छ। अमेरिकाले चीनले तेस्रो मुलुकमा सामान लगेर त्यसलाई पुनः प्याकेजिङ गरी भन्सार छरेको दावी गरेको हो। चीनलाई क्यानाडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरिया लगायतका मुलुकहरूले सघाएको र त्यस बापत चीनले तिर्नुपर्ने 10 अर्ब डलर छरेको अमेरिकाको आरोप छ। व्हाइट हाउसका व्यापार सल्लाहकार पीटर नाफारोले सुकदुमबाट अमेरिकी रोजगारी र अरब आमदानीमा धक्का लागेको उल्लेख गरेका छन्। चीनलाई भन्सार महसुल छल्न 40 भन्दा बढ़ी मुलुकले सघाएको अमेरिकाको आरोप सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त। सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
6: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
8: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
9: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
8: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
9: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
10: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसी को व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
11: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
10: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्, शारीरिक यातना पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तप आहवन संबंधी सूचना। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप को चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछाप में विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वान का लागि यो 35 र 21 दिन को सूचना प्रसारण गरिएको छ। कार्यक्रम सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548417 98545562 र 049-421-130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्राक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्राक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्राक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्राक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, रिगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: चौबिसै घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: चौबिसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0949 4120।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

हो हाम्रो रेडियो 103.4 MHz। म्युजिक नेपाल।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।

0: अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
2: मुलुक अहिले राजनीतिक आर्थिक र सामाजिक धार्मिक सांस्कृतिक कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच सम्वाद गरी राष्ट्रिय संहतिका साथ अघि बढ्नु संकल्पित छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिससँग सहकारी पुरा गर्नुपर्छ भन्ने मेरो विश्वास छ।
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
3: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सानेपा स्थित नेपाली कांग्रेसको मुख्यालय स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
4: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाण्डु उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डु र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा, सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय काम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय, कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
5: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन्, तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
6: मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त पैसा जानु पर्छ, बच्चा मात्रै हल्का कमजोर छ, बच्चाको जन्म त भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
5: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
7: चुनौती चाहिँ छ, अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेतै गराउँछौ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चापछिले त सेवा सुविधा पाउनु पर्यो त। अब जे भए पनि
5: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
8: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
5: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेसनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
5: पढाइमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनी उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कृतिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
0: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिबा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिबामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
2: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
3: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
1: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
3: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
2: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
1: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
2: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
1: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो